ते चक्रमा चक्रमा विदा विदा वा वेति वा उत प्रा प्रोत उत प्रा प्रणेष्यभि अभिनेषि प्रा प्रणेषि नेष्यभि